ඒකම මූඩ් එකට කරලා ගන්න. ආශ්‍රයයෙන් කියන්නේ කණිමාවි. මොකද ඒක වලින් මූඩ් වලේ ගන්නේ වාස්තවික වාස්තවික. අපි ඒක මූඩ් කියලා ගන්න. جو بہت ہی سنجیدہ جو بہت ہی دیکھنے میں لکھاوٹ میں ایک فیلنگ ہوتی ہے تو مجھے ارتھ کے گانے ہیں صدمہ کے گانے ہیں یا معصوم کے گانے ہیں ایسے فلموں کے جاتے بہت ہی مطلب بہت خوبصورتی سے لکھے ہیں جو بہت ہی سوچ کر یا صاحب لدھیانوی کے گانے وہ بھی مجھے پسند ہے ایک گانا تھا جو میں ڈوب جاتا لائف میں سنسار سے بھاگے پھرتے ہو شکر لے سب کے چلے امیتا کمائی تو وہ گانا میرے لیے واز اے فیورٹ مومنٹ جب میں نے وہ گانا سنا اور جو اس کا ارتھ تھا कितना कुछ ही मैं भी लाइफ में जूझ रहा था कि यू नो मटीरियलिज्म इज राइट ओके और इज इट कि सब कुछ क्या है भोग में है या त्याग में तो क्या है तो आई थिंक ऐसे गाने को मैंने सुना करता था कि मैं माइंड की क्या सोच है और उसको फिल्म में दिखाया गया था सो आई थिंक आई वाज वेरी इन्फ्लुएंस्ड बाय ऑल ऑफ दीज ग्रेट आर्टिस्ट एंड ग्रेट सॉन्ग्स एंड ग्रेट लिरिक्स क्योंकि जो म्यूजिक इस तरह से जो अच्छा लिखते हैं उस पर भी अमल करना बहुत इंपॉर्टेंट है एज अ